0: मा जरूरी संसदमा जान जरूरी ठानेनन्। प्रधानमन्त्री शाह प्रतिनिधि सभाको रोस्टमबाट दुई पटक मात्रै बोलेका थिए। 17 जेठ र 17 भदौमा उनले 17 जेठमा दलीय आधारमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए भने 17 भदौमा भोटेपछि बाढ़ीले पारेको प्रभाव र सरकारले गरिरहेको काम कारवाहीका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा हाजिर पनि त्यति धेरै भएका छैनन्। उनी संसदको दोस्रो अर्थात बजेट अधिवेशनमा 28 वैशाख, 15 जेठ, 17 जेठ, 30 असार, 17 भदौ र 24 भदौमा मात्र संसदमा उपस्थित भएका थिए। प्रतिनिधि सभाको यो अधिवेशनमा 62 दिनमा 68 बैठक बसेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: त्यस्तै संघीय संसद अधिवेशन अन्त्य शीर्षकमा यसैसँग सम्बन्धित खबर छ। संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन शुक्रबार रातिदेखि अन्त्य गर्नु पाएको हो। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 महाधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताएका छन्।
0: आजको मध्याह राष्ट्रिय दैनिकमा माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै शीर्षकमा खबर छापिएको छ। गत असोज 10 गते मध्यराती प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लियो। पक्राउ परेको करिब 12 घण्टा नबित्दै प्रहरीले उनलाई छाड्यो। उनलाई पक्राउ पुर्जी विनय र अकारण पक्राउ गरिएको भन्दै प्रश्न उठ्यो। जबरालाई पक्राउ गर्ने विषय गृहमन्त्री सुदन गुरूङलाई समेत जानकारी नभएको उनी निकट स्रोतको दावी छ। विवादास्पद विगत र महाअभियोगको मुद्दा टुंगिएको अवस्थामा प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा जबरा पक्राउ परेको दावी सार्वजनिक भएपछि घटनाले थप राजनैतिक तथा कानूनी बहस निम्त्यायो। राष्ट्रिय मानवाधिकार आयोगले समेत थप घटनालाई विशेष चासोका साथ हेरेको थियो। प्रहरीले भने उनको पक्राउमा सुरक्षा संवेदनशीलता कारण देखाएको थियो। यसरी माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै प्रहरी, आजको मध्याह दैनिकमा खबर छ।
1: नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। त्यस्तै कडाली, सुदूरपश्चिम र गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाड़ीमा काम गर्ने क्रम बढ़ने भएकाले स्क्रब टाइफस पनि बढ़ेको बताइएको छ। स्क्रब टाइफसको जोखिम बढ़दो शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

पर्वमा पीसीएल घर भित्र्याउनु होस् र पाउनु होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू। 85 र 98 इन्चको टिभीमा टीसीएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टीसीएल सिजी इलेक्ट्रोनिक्स।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भोटेको सिबाडी आएको 1 महिना बित्दा पनि रसुवा दुवाकोटा धादिङका प्रभावितको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बड़ा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाड़ पर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाड़ पर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियलतालाई चिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर 4 पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगाना नै बदलिँदा भन्दा धेरैलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढ़ीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थान मध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधिक गर्नुपर्ने महासंघको सुझाव छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबार विभिन्न शहरमा प्रदर्शन भएको छ मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन् बीबीसी हिन्दीका अनुसार दिल्ली मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन आम आदमी पार्टी सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए
7: अब खेल र खेलाड़ीका प्रसंग कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वन्दोको टोली आजका पत्र पत्रिकामा खबर छन्
6: अब विचार तथा विश्लेषण उठ्ने आशामा त्रिशुले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन् हामीसँग जोड़िएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकड़ा छ बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बारीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका विभिन्न प्लेटफर्म र माध्यमहरूबाट यतिखेर सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा लाइभमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, आज नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ किसानका बीच पनि नेपाली कंग्रेसको महाधिवेशन हुँदैछ, गठनदेखि नै श्रृंखलाबद्ध विवाद यतिखेर फैलिएका विषयहरूलाई चाहिँ आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौ। गगन कुमार थापा नेतृत्वलाई वैधानिकता दिइसके पछाडि उत्पन्न भएको परिस्थिति र विशेष महाधिवेशनले निम्त्याएको परिस्थिति पछाडिका कतिपय परिदृश्यहरू नेपाली कंग्रेसका लागि अझै पनि सुखद रहन सकिरहेका छैनन्। तैपनि कंग्रेसलाई बलियो बनाउनका निम्ति एक किसिमको प्रयासरत त अझै पनि नेताहरू हुनुहुन्छ, तर दुईवटा महाधिवेशन सँगसँगै हुँदैछ। दुईवटा महाधिवेशनले अब नेपाली कंग्रेसको भविष्य कहाँ पुर्याउँछ, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। एक महिनासम्म पनि टुङ्गो लागेको छैन पुनर्वासको, भोटेकोसी बाढ़ी र विपत यतिखेर के सरकार बिर्सिएको हो। विपत आउँदाखेरि तामजाम गरिन्छ र विपत आएको महिनौ दिन दुई महिना बितिसके पछाडि सबै घाउ बिर्सने प्रवृत्ति आज पनि हावी भएको हो त। खै त पुनर्स्थापना, खै पुनर्वास, दशैं आयो। दशैंको बेला आफ्ना आफन्तहरू प्रियजनहरू गुमाएका मानिसहरूका लागि त खै के दशैं, खल्लो दशैं। तैपनि चाडबाडमा बालबालिकाहरू हुन्छन्, बचेका सानसाना बालबालिकाहरू हुन्छन्, राम्रो नाना लाउने उनीहरूलाई रहर हुन्छ, राम्रो घरमा वा सुरक्षित आवासमा बस्ने रहर हुन्छ। त्यसमा सरकारले के गरिरहेको छ, के काम गरिरहेको छ, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। भोटेकोसी बाढ़ी आएको एक महिना बित्दा पनि रसुवा, नुवाकोट र धादिङका प्रभावितहरूको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ। भदौ 10 कहरले प्रारम्भिक कुल क्षति 4 अर्ब 8 अर्ब भएको देखाएको थियो। पुनर्स्थापना तथा पुनर्निर्माण लागत अनुमान 7 अर्ब 23 अर्ब देखाएको छ। क्षति पुगेका घरको संख्या 7,570 रहेको छ भने प्रत्यक्ष प्रभावित 32,933 जना रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदैछ नेपाल प्रहरी, पक्राउ र रिहाईको श्रृंखलाले प्रहरीमाथि नै व्यापक रूपमा प्रश्नहरू उठेका छन्। आदरणीय श्रोता, सरकार बनेको पहिलो दिनबाटै प्रहरीले गरेको श्रृंखलाबद्ध गिरफ्तारीले प्रहरी प्रशासन सत्ताले गरेका स्टन्टको हतियार बनेको देखाएको छ। विधिको शासन बाहिर गएर कसैको स्वतन्त्रतामाथि खेलवाड समेत गरिएका विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, प्रहरीको काम राज्य संचालकहरूको निर्देशन पालना गर्ने त हो, तर पक्राउमा यथेष्ट प्रमाण पनि जुटाउनै पर्छ। प्रहरी एउटा संस्था हो, त्यसैले प्रहरीले चाहिँ आदेश आयो भन्दैमा मध्यराती आयोगको आदेशलाई कार्यान्वयन नै गर्ने बहानामा, हस हजुर भन्ने बहानामा सिङ्गो प्रहरीको साख जोगाउने, साख बचाउने काम चाहिँ गर्नुपर्छ। साखलाई उडाउने काम प्रहरीले गर्नु हुँदैन। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गरिरहेका छौँ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न जानु नेपाली कंग्रेसको जुन विधा महाधिवेशन हुँदैछ, 15 महाधिवेशनले कंग्रेसलाई कतिको बलियो बनाउँछ त। आकांक्षीहरू व्यापक रूपमा अगाडि आएका छन्। सभापतिमा निर्विरोध र निर्विकल्प रूपमा गगन कुमार थापा नै यसपाला सभापति हुने भन्ने विषय मोटामोटी टुङ्गिसकेको छ। उपसभापतिमा पनि दावेदारी धेरैले प्रस्तुत गरेका छन्। महामन्त्रीमा समेत धेरैले दावेदारी प्रस्तुत गरेका छन्। महामन्त्रीमा नयनसिंह महर लगायत नेताहरूले आफ्नो दावी प्रस्तुत गरिसक्नु भएको छ। प्रदीप पौडेल लगायतका नेताहरूले, महामन्त्रीका आकांक्षीहरू धेरै छन् नेपाली कंग्रेसमा। नेपाली कंग्रेसलाई अब युवाको पार्टी बनाउनका निम्ति, युवाको कंग्रेस बनाउनका निम्ति धेरै नेताहरूले चाहिँ आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। अहिले जेनजी समूहबाट पनि नेपाली कंग्रेसमा, युवा समूहबाट पनि नेपाली कंग्रेसमा व्यापक रूपमा प्रतिनिधिहरू आएका छन्। त्यसैले गर्दाखेरि आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। कहाँ छन् त 3,700 भगौड़ा कैदी भागेका छन्, कहाँ छन्, के छन्, तथ्याङ्क छैन। उनीहरू पक्राउ पनि पर्न सकेका छैनन्। राज्यको उदासीनताले हो, वा चाहिँ भित्र राख्ने ठाउँ नभएर हो, वा चाहिँ हाम्रा संयन्त्र नभएर हुन्, भगौड़ा कैदीहरूलाई चाहिँ पक्राउ गर्न राज्य आज किन निरीह बनिरहेको छ त। आजको बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो दसैंमा पेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: हेरा हेरा संसार छ कत्रो, हातमा अट्ने जादू जत्रो, समाचार अफ वर्ल्ड मेट्रो, सब छ यसमा हाम्रो पात्रो।
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो, सबै सजिलो। तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
3: यो नेपाली रेडियो नेटवर्क,
4: हरो विषयमा सरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा
6: प्रीति तयारी चौचौ,
7: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क
8: डिस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसकी नेत्री प्रतिमा गौतम हुनुहुन्छ। गौतमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद, नमस्कार हजुर।
9: नेपाली कंग्रेसको महाधिवेशनको रौनक कस्तो छ? नेपाली कंग्रेस अब भोलिबाट चाहिँ जुन किसिमले महाधिवेशन हुँदैछ, यसमा तपाईँहरूको तयारी, तपाईँहरूको होइन अब कसरी चाहिँ कंग्रेस चाहिँ अगाडि बढ्छ, गगन थापा नेतृत्वले चाहिँ कंग्रेसलाई कसरी चाहिँ ढिक्का र बलियो बनाएर लैजान्छ, यसमा कतिको विश्वस्त हुनुहुन्छ, कस्तो छ माहौल यतिखेर?
10: एकदमै विश्वस्त छ। अब हाम्रो अधिवेशन भोलि उद्घाटन सत्र भव्य रूपमा टुँडी खेलबाट हुँदैछ। लामो समयसम्म टुँडी खेल देखिन सकेको छैन, राजनीतिक दलहरू देखिन सकेका थिएनन्। अब यो नेपाली काङ्ग्रेस टुँडी खेलबाटै देखिँदैछ। एउटा भव्य समारोहका बीचबाट उद्घाटन सत्र हुँदैछ। यसका लागि सबै तयारीहरू करिब करिब पूरा भइसकेको अवस्था छ। साथीहरू जिल्ला जिल्लाबाट आउने क्रम जारी छ। हामी अब खानाको बन्दोबस्त, भोजन, बस्ने भोलि समारोह स्थल आदि इत्यादिका कुराहरू सबै तयारी सकाइसकेका छौँ। अब साथीहरूले अहिले पार्टी कार्यालयमा आफ्नो नामहरू दर्ता गराउने क्रममा हुनुहुन्छ। देश विदेशबाट साथीहरू चाहिँ भाग लिन आइसक्नु भएको छ। विदेशबाट अन्य देशका प्रतिनिधित्व गर्ने, शुभकामना मन्तव्य दिने विभिन्न देशका नेताहरू पनि शुभकामना सन्देशहरू पनि आइरहेको छ। हामी भव्य रूपमा अगाडि बढेका छौँ र यो नेपाली काङ्ग्रेसको अधिवेशनले नेपाली काङ्ग्रेसलाई अत्यन्तै एकदमै संगठनात्मक रूपमा बलियो दर्बिलो भएर नेपाली काङ्ग्रेसलाई मजबुत सबल संगठनका रूपमा स्थापित गर्छ भन्ने अनुभूति गरेका छौँ हामीले।
9: होइन, अब तपाईँ देवी संघको चर्चित महामन्त्री पनि हुनुहुन्थ्यो तत्कालीन बेलामा, होइन, देउबा पक्षको अहिले एक किसिमको जुन किसिमको विवाद पनि देखिएको छ, सबैले सँगै मिलाएर ल्याउन सकेको भए अझ राम्रो हुन्थ्यो, नेपाली कंग्रेसलाई एक डिक्का बनाउन सकेको भए भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। किनभने हिजोबाट चाहिँ देउबा पक्षको अस्तिबाट होइन वडा अधिवेशनदेखि लिएर उसले पनि त्यो ढंगले अगाडि बढ़िरहेको छ आफूलाई। यो दुईटा महाधिवेशन हुँदाखेरि चाहिँ कहीँ केही असर त गरेका छैन कंग्रेसलाई यतिखेर?
10: यस्तो हो, अलिअलि कहीँ न कहीँ साथीहरू दुईटा अधिवेशन भनेर बाँडिनु भएको छ, तर त्यसको संख्या असाध्यै न्यून छ। जहाँ रुख झण्डा र सानेपाहरू आधिकारिक रूपमा अहिलेसम्म आजको दिनसम्म अदालतले, इलेक्सन कमिसनले नेपाली काङ्ग्रेस जुन सानेपालाई नै आधिकारिकता दिएको हुँदा धेरै अलमल लिनुपर्ने अवस्था छैन साथीहरूको, तर पनि हामीले एक ढिक्का बनाएर लाने प्रयास हामी गरेकै छौँ, नगरेको होइन। भोलिका दिनमा पनि यो प्रयत्न, भगीरथ प्रयत्नहरू भइ नै रहन्छन्, हुन्छन् र अहिले दुईटा अधिवेशन भनेर साथीहरू लागे पनि भोलिका दिनमा नेपाली काङ्ग्रेस हामी सबैजनाले मिलेर उहाँहरूलाई चाहिँ पुनः सानेपामै फर्काउने प्रयत्न गरिरहेका छौँ र उहाँहरूको सानेपा फर्किनुहुन्छ। किनभने हिजो ठूलो संख्यामा सानेपा भन्दा बाहिर रहनु भएको सबै साथीहरू अहिले सानेपा भित्र फर्किसक्नु भएको छ। उहाँहरूलाई थाहा छ बिस्तारै उहाँहरू सानेपा फर्किने क्रम जारी हुन्छ। यो अधिवेशनले उहाँहरूलाई फर्किने कुरामा रोकिँदैन। भोलिका दिनमा पनि विभिन्न स्थानहरू हुन्छन्, उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्ने ठाउँहरू छन्। बिस्तारै उहाँहरू सबैजना फर्किनुहुन्छ, यो चाहिँ एउटा अवस्था आउँछ भन्ने मैले विश्वास गरेको छु।
9: अब अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसले जसरी गगन थापाले नेतृत्व लिनुभयो, विशेष महाधिवेशनबाट कंग्रेसलाई अगाडि बढ़ाउने जुन प्रयत्न भयो, एउटा मुद्दा मूल मुद्दा विचाराधीन अवस्थामै छ अझै पनि सर्वोच्च अदालतमा, त्यसको त्यो मुद्दालाई लिएर चाहिँ मुख मिठाई हुने क्रम पनि यतिखेर मार्केटमा चलि नै रहेको एउटा अवस्था छ। तर अब यो कंग्रेस एउटा पुरानो लोकतान्त्रिक पार्टी हो जसले चाहिँ आफूले आफ्नै समस्या समाधान गर्न सकिरहेको स्थिति छैन। नेता कार्यकर्ताहरू असन्तुष्ट पक्षहरू सर्वोच्चको ढोका ढकढकाइ नै रहेका छन्। यसले कंग्रेसलाई त कमजोर त बनायो नि त होइन। पछिल्लो समय जेएनजीहरूलाई समेटिएको छ, युवा शक्तिहरू समेटिएका छन्। रिफर्म भएको कंग्रेस आयो कि फेरि त्यही पुरानै कंग्रेसकै उसमा हुनुहुन्छ तपाईँहरू?
10: होइन, अब यो यस्तो हो, हिजोको विगतको दिनमा पनि हामी संसद पनि थियौँ, संविधान के संसद विघटन हुँदाखेरि एक खाले साथीहरू संसदमा जानुभएको थियो संसद पुनर्स्थापना हुन्छ भनेर। तर देशमा निर्वाचनको प्रक्रियाहरू अगाडि सुरु भइसकेको थियो, पछि संसदका ती संसद पुनर्स्थापनाका मुद्दाहरू ओझेलमा परे। मलाई अहिले पनि ठ्याक्कै त्यही सम्झना आउँछ र म त्यही उदाहरण दिन चाहन्छु, जे हिजो भयो नेपाली कांग्रेसमा पनि ठ्याक्कै त्यही हुन्छ। त्यस कारणले साथीहरू अल्मलिनु नै बेकार हो भन्ने लाग्छ म र केही नेताहरू, उहाँहरू जानी जानी आउनु भएको छैन, अब भविष्यमा आउनु होला। पार्टीको राजनीति गर्ने हो, नेपाली कांग्रेसको राजनीति गर्ने हो भने नेपाली कांग्रेसको रूख र झण्डालाई बाहिर छोडेर राजनीति गर्ने कुराहरू सम्भव छैन। त्यस कारणले नेताहरूले बुझ्दै हुनु होला उहाँहरूको केही बार्गेनिङ।
9: बदलिएको कंग्रेसको चित्र भन्नुहोस् न, बदलिएको कंग्रेस कसरी कंग्रेस रिफर्म भयो, कसरी बदलियो
10: कंग्रेस? बदलिएको छ किनभने 25 वर्षदेखि पार्टीका नेताहरू तल साथीहरूकोमा गएका थिएनन्, बुथमा गएको थिएनन्, जमीनमा गएको छ। अहिले सबै साथीहरू जमीनबाट आउनुपर्ने अवस्था जो बनाइयो, त्यो पनि एउटा बदलिएको कांग्रेस। जमीनसँग नेता जोडिनुपर्छ भन्ने जुन किसिमको एउटा हामीले प्रावधान बनायौं, त्यसले पनि बदलिएको कांग्रेसको उदाहरण दिएको छ। र अब अहिले तपाईँले हेर्नुहोला पार्टी अफिसमा जेएनजी पुस्ता जुन 35 तलका ठूलो तबका नेपाली कांग्रेसमा जोडिँदैछ, नेपाली कांग्रेसमा काम गर्न इच्छुक भएर आएको देखियो। अर्को तपाईँले पेसागत श्रमिक लगायतको द्वन्द पीड़ित, अनि त्यसपछि प्रजातन्त्र सेनानी जुन सिनियर पुस्ता हो, हामीले जेएनजीदेखि सिनियर पुस्तासम्मलाई अहिले पार्टीको एउटा विधानमा आबद्ध गरेर लिएर आएका छौ। त्यो नै कांग्रेसले सबै तह सबै समूह सबै वर्गलाई चाहिँ समेटेर लाने एउटा जुन प्रयास गरेको छ, यो नै बदलिएको कांग्रेस हो। र नेपाली कांग्रेसलाई भोलिका दिनमा हामी एक ढिक्का बनाएर लान्छौ, हामी विश्वस्त छौ नेपाली कांग्रेस फरक भएर जान्छ। बदलिएको कांग्रेस अब देखिन सुरु गरेको छ।
9: अब कांग्रेस बदलिएको छ, कांग्रेसका बदलिएको विधानलाई चाहिँ कसरी हेर्नुहुन्छ? नेपाली कांग्रेसले सबैलाई समेटेको छ, नेपाली कांग्रेसले सबैलाई एक ढिक्का बनाएर लैन सकेको छ, समावेशिताका हिसाबले पनि नेपाली कांग्रेसले आज बलियो बन्दैछ त्यसो भए?
10: एकदमै बन्दैछ। तपाईँको अल्पसंख्यकदेखि मैले भने नयाँ पुस्तादेखि पुरानो पुस्ता, अब हामीलाई आरोप लाग्छ नयाँ युवा केटाकेटी लिएर हिँडे भन्ने एउटा आरोप लाग्ने एउटा अवस्था पनि रहेन। हामीले प्रजातन्त्र सेनानी श्रमिक पेसागत समेतलाई लिएर हिँडेका छौँ। त्यस कारणले नयाँदेखि पुरानो पुस्ता द्वन्द पीडितहरू समेतलाई हामीले समेटेर लिएर गएका छौँ। विधानले एकदमै ठुलो छाती राखेर सबैलाई समेट्ने एउटा चाहिँ जुन प्रयत्न गरेको छ, नेपालको इतिहासमा यो ठुलो चाहिँ फड्को मारेको छ भन्ने मलाई लागेको छ। असाध्यै प्रजातान्त्रिक विधान छ जसले नेपालका सबै भूगोल सबै जात सबै वर्ग सबै समुदायलाई समेटेर अगाडि बढेको छ। असाध्यै खुल्ला हृदयले बनाइएको यो विधान छ, यसले नेपाली कांग्रेसमा सबै समूह सबै मान्छे आबद्ध हुन्छन् भन्ने विश्वास छ। नेपाली कांग्रेस बदलिएर आउँछ।
9: अब एउटा कुरा गौतमजी, व्यक्तिगत लाभ यहाँ हामीले चाहिँ होइन, स्थापनाको 8 पटक पटक नेपाली कंग्रेसमा उतार चढ़ावहरू त आए, तर कंग्रेसको विभाजन र विग्रहको भुमरी चाहिँ आज यसरी फस्दै गयो कि तीनवटा किता हुनुपर्ने एउटा स्थिति बनिरहेको छ होइन। यो अवस्थालाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? किनभने देउबा

0: कुराहरूले नेताहरू छुट्न सक्नु स्वेच्छा पनि हुन्छ कि कति कुराहरूको, त्यसले पनि कतिपय नेताहरू छुट्न सक्नुहुन्छ होला। मलाई त्यस्तो लाग्छ कतिपय नेताहरू लामो समयसम्म देशमा चाहिँ आफूलाई प्रभावशाली बनाएर पटक पटक चाहिँ पदमा पुगेर धेरै पटक सत्ताहरू सञ्चालन गरिसकेको नेताहरूलाई थाक्नु पनि भयो होला, उहाँहरू केही आराम पनि गर्नुभयो होला भन्ने मलाई लाग्छ। र जो नेताहरू बाँकी हुनुहुन्छ म गर्छु भन्ने हुनुहुन्छ उहाँहरूलाई भोलिका दिनमा पनि हामी लिएर जान्छौँ। तर नेपाली काङ्ग्रेसको एउटा इतिहासमा यस्तो धेरै उचार चढावहरू आइरहेको छ, यसलाई फेस गर्दै गर्दै नेपाली काङ्ग्रेस अगाडि बढ्छ। हामी सबैजना छुटेको साथीहरूलाई पनि हामी विभिन्न वार्ता सम्वाद गरेर अगाडि बढाउँछौँ। अहिले अर्को अधिवेशन गरिरहेको साथीहरूलाई पनि फेरि हामी पुनः यही पार्टीमा ल्याउने एउटा वातावरण निर्माण गर्छौँ, त्यो हामीलाई विश्वास छ। त्यसकारण नेपाली काङ्ग्रेस एउटा गतिशील पार्टी हो, कोही व्यक्ति कोही मान्छेमा अड्किएर बस्दैन। नेपाली काङ्ग्रेस निरन्तर नदीगै बगिरहन्छ, बगिरहेकै छ भन्ने मलाई लाग्छ।
1: अब प्रतिमा गौतमजी, अब यो महाधिवेशनको पूर्व सन्ध्यामा चाहिँ देश विदेशबाट धेरै नेता कार्यकर्ताहरू चाहिँ काठमाडौँ आउँदै हुनुहुन्छ, अब त्यो तरिकाले चाहिँ तयारी पनि यहाँहरूले भन्नुभएको छ, तयारी पनि गर्नुभएको छ। युवाहरूको प्रतिनिधित्व चाहिँ हिजोको तुलनामा कति जति चाहिँ वृद्धि भएको छ? युवाहरू चाहिँ नेपाली कंग्रेसमा, नेपाली कंग्रेसको पोलिटिक्समा अहिलेको क्रियाशील सदस्यताको कुरा गर्दा, सदस्यता नवीकरणको कुरा गर्दा, होइन रिन्यूको कुरा गर्दा, कंग्रेसको चार्मिङ र त्यो ग्राफ चाहिँ कहाँ पुग्यो?
0: अहिले युवाहरूको प्रत्येक क्रियाशील प्रत्येक ओडाबाट नै अनिवार्य रूपमा 3 जना 35 वर्षका युवाहरूलाई प्रतिनिधित्व गर्ने भएको हुँदा त्यही अनुसारको समानुपातिक रूपमा तल क्रियाशील सदस्यहरू पनि बनेका छन्। त्यस कारणले देशभरि यो रेसियोमा देशभरि युवाहरू प्रशस्त मात्रामा आउँदाखेरि नेपाली काङ्ग्रेस अब युवाको पार्टी हो कि भन्ने बाहिर देखिने जस्तो भान हुने स्थितिमा पुग्यो। एकदमै उत्साहित ढङ्गबाट युवाहरू जोडिनु भएको छ। मैले एक्ज्याक्टली डाटा भनिन, तर असाध्यै उत्साहित रूपमा युवाहरू जोडिनु भएको छ। यसले नेपाली काङ्ग्रेसको एउटा राजनीतिमा, नेपाली काङ्ग्रेस जीवनमा यसले एउटा चाहिँ नयाँ उमङ्गहरू ल्याएको छ।
1: अब छुटेर रहेकाहरू यहाँले भन्नुभयो, अब प्रगतिशील व्यक्तिहरू चाहिँ अगाडि बढ्दै जान्छन्, समयको वेगले चाहिँ उनीहरूलाई अगाडि लैजाँदै जान्छ, पछाडि फर्केर हेर्ने कुरा त एउटा होला तर रोकिने कुरा चाहिँ हुँदैन भन्दै गर्दाखेरि, रोकिएकाहरूलाई सँगै लगेर जान सक्ने त्यस्ता खालका कुनै आधारहरू वा चाहिँ त्यस्तो खालको कुनै बुटी हुन सक्छ, सँगसँगै हिँडाउन सक्ने भोलि?
0: एकदमै हुन सक्छ। अहिले उहाँहरूले छुट्टै अधिवेशन भनेर जहाँ जे जसो हिँडे पनि पार्टीको राजनीति गर्ने हो भने नेपाली काङ्ग्रेसको रूख र झण्डालाई बाहिर छोडेर अहिले राजनीति गर्ने अवस्था पनि छैन, हिजोको जस्तो अवस्था पनि होइन। अहिले प्रजातान्त्रिक पार्टी भनेर अन्य पार्टीहरू वैकल्पिक पार्टीहरूका रूपमा अन्य पार्टीहरू पनि आइसक्दा त्यो शक्ति निर्माण गर्न फेरि तल जगैदेखि पार्टीहरू बनाउने कुरा त्यति सजिलो छैन भन्ने मलाई लाग्छ। त्यस कारणले साथीहरूलाई हामीले फर्काएर ल्याउन सक्छौँ, वार्तामा हुनुहुन्छ, संवादमा हुनुहुन्छ। यो अधिवेशन पछाडि पनि मनोनित गर्ने कोटाहरू छ, 64-65 जनाको सभापतिले मनोनित गर्न सक्नुहुन्छ। उहाँहरूलाई पछि पनि हामी विभिन्न कुरा वार्ता संवादबाट उहाँहरूलाई फेरि हामी ल्याउन सक्छौँ, पार्टीमा जोड्न सक्छौँ भन्ने आत्मविश्वास हामीसँग छ। धेरै साथीहरू अहिले विभिन्न कारणले हिजो नेताहरूलाई साथ सहयोग गरेका केही कारणहरूले अहिले छोड्न सकिन भन्ने धेरै कतिपय साथीहरूको कुरा छ। उहाँहरू पनि सबैजना जोडिनुहुन्छ भन्ने हामी आत्मविश्वास लिएको छौँ। सबै साथीहरू ढिलो चाँडो हामी सबै एकै ठाउँमा हुन्छौँ भन्ने मलाई लाग्छ।
1: अब सरकारको परिस्थिति पछिल्लो समय कस्तो छ, देश कुन गतिमा अगाडि बढ़िरहेको छ, प्रमुख प्रतिपक्षी दलको नेतृत्वको हिसाबले पनि हिजो नेपाली कंग्रेसले नेतृत्व गर्दै गर्दा र अहिले नयाँ पुस्ता नेतृत्वमा जाँदै गर्दाखेरि चाहिँ कुन तवरले अगाडि बढ़ेको छ? सुशासन सुशासन सुशासन भनेको छ सरकारले, सुशासनको ग्राफ कस्तो छ, कति नम्बर दिनुहुन्छ यतिखेर?
0: महत्वपूर्ण प्रश्न आयो। हामी हाम्रो पार्टीको आन्तरिक राजनीति मात्रै होइन, हामीले देशको राजनीतिलाई पनि अब्जर्भ गरिरहेका छौँ, हेरिरहेका छौँ, निहालिरहेका छौँ। जुन एउटा सुशासनको नारा लिएर 35 वर्षसम्म पुराना दलले केही पनि गरेनन्, हामी सबै परिवर्तन गर्छौँ, हामी नयाँ नेपाल बनाउँछौँ भनेर आउनुभएको साथीहरूको 6 महिनाको अवधि हेर्दाखेरि जुन जनताले अपेक्षा गरेका थिए, जुन जनताले विश्वास भरोसा गरेका थिए र यस्तो एकरो भएर जनताले यति धेरै नेपालको राजनीतिमा यति धेरै विश्वास गरेको अवस्थाबाट गुज्रिनु भएको, आउनुभएको, सबैको मन जित्न सफल हुनुभएको साथीहरू, जुन नेताहरू, पार्टीहरूको स्थिति 6 महिनामा धेरै नै खसेको, धेरै नै ओह्रालो लागेको देखिन्छ। जुन विश्वास उहाँहरूले

0: कायम गर्न सक्नु भएको छैन हरेक दृष्टिकोणले. अहिले उद्धारका कुरा होस्, त्यत्रो डिजास्टरमा उद्धारका कुरा होस्, अहिले भर्खरै सुन्ने 14 अर्ब रुपियाँ चाहिँ हेलिकप्टरमा उडेर सक्यो, तर ती जनताले राहत पाएका छन् कि छैनन्? आज त्रिपाल मुन्ति र यो पानीमा चुर्लुम्मा डुबेर बसेका नुवाकोट रसुवाका जनतालाई हामीले सोध्न जानुपर्छ. सरकारको ग्राफ कहाँ पुग्यो? तपाईँहरूलाई कति सहयोग भयो? खाना पाउनुभयो पाउनु भएन, सुत्न पाउनुभयो कि पाउनु भएन भनेर हामीले सोध्न सक्छौ. त्यो सुकुम्बासीलाई सोध्न सक्छौ जहाँ बस्तीबाट जबरजस्ती लखटेर आज बिचल्ली बिल्लवास बनाइएको सुकुम्बासीको बिजो विभिन्न सेल्टरमा भएको बिजोक हामीले उहाँहरूलाई सोध्न सक्छौ. आज नेपाली जनताले ग्यास नपाएर लाइन रातारात 24 घण्टा 25 घण्टा लाइन बस्दा पनि ग्यासको अभाव भएर चुलो बल्न गाह्रो भएको अवस्था हामीले छन्. आज प्रत्येक मान्छेलाई शंकाको भरमा बिना प्रमाण समाउँदै लग्दै थुन्दै गरेका कुराहरू र पर्सिपल्ट अदालतले छोड्दै गरेका कुराहरू सुशासनको ग्राफमा हामीले सुनाउन, कसैले बोलेको भरमा कसैले लेखेको भरमा सरकारको विरोध गरेको भरमा आज लगेर समाउने थुन्ने कुरा गर्ने गर्दाखेरि जनतालाई हामीले उहाँको ग्राफको बारेमा सोध्न सक्छौ. त्यस कारणले अहिले प्रधानमन्त्रीले संसदप्रति कति उत्तरदायी हुनुभयो भन्ने कुरा जनतालाई हामीले सोध्न सक्छौ. उहाँको ग्राफ यसरी नापिन्छ जस्तो लाग्छ. त्यस कारणले उहाँको ग्राफ जुन उचाइमा थियो सगरमाथाको टुप्पोमा आज झरेर अब बेस क्याम्पमा आइपुग्न मात्रै बाँकी छ. हामी उहाँहरूलाई शुभेच्छा गर्छौ, त्यो बेस क्याम्पसम्म आइपुग्ने काम नगर्नुहोला. त्यो आफ्नो आशा भरोसा जनताले दिएको आशा भरोसालाई जोगाइराख्नुहोला भन्ने हाम्रो शुभेच्छा उहाँलाई छ.
1: होइन, अब अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीको सम्बोधन पनि व्यापक रूपमा अहिले होइन विश्वभरि चाहिँ चर्चाको शिखरमा पनि छ. नेपालले निकै ठूलो विपत्ति पनि यतिखेर बेहोर्यो. अब यो घड़ीमा चाहिँ प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको उपस्थितिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: होइन, अब यो त मुलुककै प्रधानमन्त्री मुलुककै जिम्मा लिएको हेड अफ स्टेट हो प्रधानमन्त्रीज्यू. गएर बोल्नुभयो, उहाँले राख्नुभएका कन्टेनरहरू जुन नेपालको यथार्थ कुरा छ त्यो राख्नु एकदमै राम्रो भयो. त्यसमा चाहिँ उहाँले राखेका कुरा जलवायु न्यायका कुराहरूलाई चाहिँ हामीले एप्रिसिएट गरेका थियौँ. यो विषयमा नेपाली काङ्ग्रेसले पनि उहाँहरूलाई सुझाव, हामीले पनि विज्ञ सल्लाह गरेर नेपाली काङ्ग्रेसले पनि आधिकारिक रूपमा उहाँहरूलाई सुझावहरू दिएका थियौँ. उहाँले गरेको सम्बोधन ठिक छ, यो देशको लागि हो. त्यस कारणले उहाँको सम्बोधनको बारेमा मैले धेरै कुरा भनिरहनु पर्दैन.
1: होइन, अब देशमा चाहिँ भ्रष्टाचारको अन्त्य गर्ने र चाहिँ सुशासन कायम गर्ने, स्वदेशमा रोजगारीको व्यवस्था सिर्जना गर्ने, विदेशी कारलाई चाहिँ नेपाल ल्याउने र ब्युटिफुल नेपाल बनाउने भन्ने जुन संकल्प छ, यो संकल्पमा सबै राजनीतिक दलको संकल्प छ. तर ब्युटिफुल नेपाल बन्न सक्छ त अबको 10 वर्षमा देश?
0: अब त्यो चाहिँ खुट्टी देखेरै थाहा पाइयो भन्छ नि, होइन एउटा उखान छ नि, होइन तेरो त खुट्टी देखेरै थाहा पाइयो भन्छ. अहिले पनि सरकारको यो अहिले सरकार सञ्चालन भएर आएदेखिको अहिलेसम्मको अवस्था हेर्दै हामीले थाहा पाइसक्यौँ. हामी धेरै आशावादी छैनौ. अब हिजो भन्नुभएकै थियो सभापतिज्यू, अहिले नयाँ सत्तारूढ दलका सभापतिज्यूले विदेशका गल्ली गल्लीमा चाहिँ हामी पोस्टर टाँसेर नेपाल फर्काउँछौ, हामी रोजगार दिन्छौ भन्नुभएको थियो. आज विदेश जानेको संख्या थोरै पनि कम भएको छ र आकर्षण घटेको छ र नेपालमा कुनै रोजगारीको व्यवस्था भएको छ र उहाँहरू त आफ्नै आन्तरिक झमेलाभित्रै अलमल लिएर आज धन लथारलिङ्ग, जताततै भ्रष्टाचार, जताततै अस्त व्यस्तता भएको हामीले महसुस गरिरहेका छौँ. पुराना दललाई आरोप लगाउन सजिलो थियो तर आफूले गर्न त गाह्रो हो नि. आज त्यस कारणले अहिले हेरिन्छ नि, प्रधानमन्त्री जो बोल्नुभयो कि के बोल्नु हो ठेगान छैन. नेपालको भूमि भारतले मिते भनिदिनुहुन्छ, यही समस्या हुन्छ हरेक ठाउँमा. समस्या गृहमन्त्रीज्यूको हामीले त्यो अस्ति जयन्तीको भदौ 24-23 गते वर्ष दिनमा उहाँको बोली हेर्यौँ, यति घमण्डपूर्ण छ. उहाँहरू आफै चाहिँ विभिन्न मुद्दामा चाहिँ फस्नुभएको थियो, त्यो प्रतिवेदन कहाँ गयो? उहाँहरूलाई चाहिँ कुनै सुशासनको कुनै कुरो चाहिएछ? त्यो प्रतिवेदन सार्वजनिक गर्न पर्छ कि पर्दैन? कसले प्रतिवेदन कहाँ गयो? यस्ता कुराहरूले चाहिँ मान्छेले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ. हामी प्रतिपक्षले भन्ने कुरा एउटा कुरा होला, तर आम जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको काम क्रियाकलापलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ, त्यो अनुभूति भइरहेको छ. हामीले आलेख लेख यो हामीले प्रचार जुन डिजिटल माध्यमहरूबाट पनि साथीहरूको आक्रोशहरू आइरहेको देखिन्छ। यसै यो आफ्नो पपुलिजमको एउटा नारा लिएर आएका साथीहरूले त्यो ख्यालै नगरिकन जुन अहिले जुन ढङ्गको काम गरिरहेका छन् त्यसले धेरै जनताले चाहिँ धेरै राम्रो ढङ्गबाट हेरिरहेको छैन भन्ने मलाई लाग्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रतिमा गौतमजी नमस्कार।
0: हजुर धन्यवाद तपाईँलाई।
1: तपाईँको जाँदा जाँदै तपाईँको उम्मेद्वारी केमा हो, तपाईँ केमा उम्मेद्वारी दिँदै हुनुहुन्छ म त सोध्नै बिर्सेको। अब भोलि नै आइसक्यो महाधिवेशन, तपाईँको दावेदारी केमा छ?
0: हजुर हजुर, मुख्य कुरा त पार्टीको कुरा, देशकै कुरा मुख्य कुरा रहन्छ। मेरो उम्मेदवार त छँदैछ। म नेपाली काँग्रेसमा लामो समयदेखि राजनीति गरेर आएको हुँदा म योभन्दा दुई पटक अगाडि केन्द्रीय सदस्य भइसकेको व्यक्ति हुँ। अब म सहमहामन्त्रीको तयारी गरेर अगाडि बढ्दैछु नेपाली काँग्रेसमा, एउटा चाहे सहमहामन्त्रीको क्लस्टरमा सहमहामन्त्री लड्दैछु। सबै देशभरिका साथीहरू, जुन रेडियो सुनिरहनु भएका साथीहरू, नेपाली काँग्रेसका नेता साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, तपाईँको साथ सहयोगको अपेक्षा राखेको छु भन्न चाहन्छु।
1: भने सहमहामन्त्रीमा तपाईँको दावेदारी छ, तपाईँ ब्याक हुनुहुन्न होइन त?
0: एकदमै ब्याक हुन्न, म सहमहामन्त्रीमा स्पिडले अगाडि बढिसके, मेरो उम्मेदवारी कुनै किसिमले ब्याक हुँदैन।
1: र तपाईँलाई बेस्ट अफ लक, थ्याङ्क यू भेरी मच समयका लागि।
0: थ्याङ्क यू।
1: प्रतिमा गौतम नेपाली कंग्रेस कि नेत्री आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: गरौं
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौं।
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: हेरा हेरा संसार छ कत्रो, हातमा अट्ने जादू जत्रो, समाचार अफ वर्ल्ड मेट्रो, सब छ यसमा हाम्रो पात्रो।
8: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो, सबै सजिलो। तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
9: यो नेपाली रेडियो नेटवर्क,
10: हरो विषयमा सरो बहस, नेपाली बहस।
11: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ,
12: ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक,
13: डिस होम इन्टरनेट।
14: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसकी नेत्री सीता सापकोटा हुनुहुन्छ। सीताजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: हार्दिक नमस्कार तपाईँलाई पनि, गुड मर्निङ।
14: अब नेपाली बस लाखौं जनताले सुनिरहनु भएको छ, 15 महाधिवेशनको पूर्व सन्ध्यामा पनि हुनुहुन्छ, भोलिबाट महाधिवेशन उद्घाटन हुँदैछ, कतिको उल्लास छ? तपाईँको उम्मेद्वारी केमा हो नेपाली कंग्रेसमा यतिखेर?
15: हजुर, पक्कै पनि यो नेपाली कांग्रेसको लागि, हाम्रो लागि एउटा इतिहास बोकेको पार्टी, हाम्रो धरोहर, हाम्रो आस्था, हाम्रो निष्ठा। यो पार्टीमा प्रवेश, यो महाधिवेशनमा प्रवेश गर्दै गर्दा हामी डायस्पोराबाट बाहिरबाट आएका छौँ। डायस्पोराबाट यहाँ आउँदै गर्दा विद्यार्थी कालदेखि राजनीति गरेको त्यो उत्साह, उमङ्ग र त्यो ऊर्जा अहिले पनि हामीमा मरेको छैन। र नेपाली काङ्ग्रेसको महाधिवेशन भनेको हाम्रो लागि पर्व हो। यो महापर्वमा हामी प्रवेश गर्दै गर्दा अत्यन्तै उत्साहित छौँ।
14: होइन, अब बेल्जियमबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभयो, कंग्रेसले विदेशमा भएका नेपालीलाई पनि केन्द्रीय सदस्य बन्न पाइने बताएपछि, त्यो विधान संशोधन गरेपछि त तपाईँहरूले त नयाँ ढोका खोलेछ नि त राजनीतिमा, होइन? अहिले
15: अवश्य पनि यो एउटा स्वागत योग्य हो। नेपाली कांग्रेसको इतिहासमा डायस्पोरामा बसेका नेपालीहरूलाई, बीपी कोइरालाले भारतबाट शुरूआत गर्नुभएको नेपाली जनसंघ समिति अहिले विश्वका लगभग 40-45 देशहरूमा फैलिएको छ। त्यसमध्ये बेल्जियमबाट हामी महाधिवेशन महासमिति सदस्य भएर आइरहेका छौँ। आउँदै गर्दा जुन पार्टीले विशेष महाधिवेशनबाट विधानमा लिपिबद्ध गरेर हामीको हाम्रो लागि ढोका खोलेको छ, त्यसलाई हामीले स्वागत गर्दै र हाम्रो उम्मेद्वारहरू पनि हामीले प्रस्तुत गरेका छौँ।
14: अब अहिले विदेशमा गएको मान्छे कंग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार बन्न पाइएला बनाउला भनेर सोच्नु भएको थियो जीवनकालमा?
15: थिएन। विद्यार्थीकालमा राजनीति गरियो, पक्कै पनि राजनीतिबाट केही फर्को मारिएला, अगाडि बढिएला भन्ने थियो। चाहेर नचाहेर, रहरले कहरले, बाध्यताले अथवा व्यवस्थाले, जेसुकै भनौँ, आफ्ना आफ्ना परिस्थिति सबैसँग हुन्छन्। त्यो बाहिर गइयो, बाहिर जाँदै गर्दा धेरै वर्षको त्यहाँको बसाइमा पनि हामीले त्यहाँका जनसङ्घ समितिहरूलाई चलायमान गराएर हामीले सक्रिय भयौँ। पार्टीको निष्ठा, पार्टीको आदर्शप्रति हामी सदैव सक्रिय रह्यौँ। त्यसै सवालमा अहिले विशेष महाधिवेशन हामीले पटक पटक यो मुद्दाहरू उठाइरहेका छौँ। हामीले 12 महाधिवेशनदेखि भाग लिएर आएका छौँ। पटक पटक हामीले पार्टीमा यो मुद्दा उठाउँदै गर्दा पनि विधानमा संशोधन हुन सकेको थिएन। विशेष महाधिवेशनबाट यो संशोधन भइसकेपछि अहिले अत्यन्तै उत्साहित र हर्षित छौँ हामी। र एकदमै हाम्रो पनि हिजो द्वन्द्व पीडितदेखि लिएर लामो समयमा, लामो आफ्नो जीवनकाल यात्रामा चाहिँ उन साथीहरूले चाहिँ धेरै राजनीति भोटाहरू फटाउनु भएको छ। विदेशमा बसे तापनि उहाँहरूले आफ्ना आस्था र निष्ठा कहिले पनि मार्न सक्नुभएको, धेरै परिवर्तनहरू भए पनि हाम्रो लागि पार्टीको, नेपाली काङ्ग्रेसको चारतारा झण्डा, नेपाली काङ्ग्रेसको आदर्श मूल्य र मान्यता नै सर्वमान्य हुन्। यसैले आत्मसात गरेर हामी बस्दै गर्दा र यो अहिले ढोका खोल्दै गर्दा हामी अत्यन्तै खुसी छौँ, अत्यन्तै उत्साहित छौँ।
14: बेल्जियममा कस्तो छ नेपाली काङ्ग्रेसको स्थिति? डायस्पोरामा तपाईँहरूले कसरी चाहिँ पार्टीलाई चाहिँ साथ सपोर्ट गरिरहनु भएको छ?
15: अवश्य पनि राम्रो छ। बेल्जियम नेपालभन्दा पनि लगभग 3 गुणा सानो देश हो, सानो देश हो, तथापि पनि त्यहाँ 15-16 हजार नेपालीहरूको उपस्थिति छ, नेपालीहरू बस्छन् त्यहाँ। बस्दै गर्दा सबैभन्दा अहिले डायस्पोरामा, बेल्जियममा मात्रै होइन, समग्रमा पनि लोकतान्त्रिक आस्था र मूल्य र मान्यता राख्ने साथीहरू बढी हुनुहुन्छ। बेल्जियममा हाम्रो संगठन अत्यन्तै सक्रिय छ, जसले गर्दा हाम्रो संगठनले अगाडि बढाएका साथीहरू नै एनआरएनमा पनि गैर आवासीय नेपाली संघमा पनि उहाँहरूकै प्रतिनिधित्व हुन्छ। जस्तै निवर्तमान गैर आवासीय नेपाली संघको बेल्जियमको पनि म पनि अध्यक्ष हुँ, त्यहाँ पनि पार्टीले मलाई प्रस्तुत गरेको थियो। एकदमै नेपालीहरू र विशेष गरी नेपाली कांग्रेसको प्रभुत्व डायस्पोरामा एकदमै राम्रो छ।
14: अब संसारभरि नेपाली कांग्रेसका समर्थकहरू, कार्यकर्ताहरू, शुभेच्छुकहरू पनि छन् होइन व्यापक रूपमा, त्यसो भए
15: अवश्य अवश्य पनि।
14: अब नेपालमा आउनु भएको छ, नेपाली कांग्रेसको जुन किसिमको हालत हेर्नु भएको छ अहिलेको स्थितिमा, तीनटा चिरामा छ, विभक्त छ नेपाली कंग्रेस अहिले हेर्दाखेरि। शेरबहादुर देउवा पक्षले चाहिँ अलगै महाधिवेशन गर्दैछ, भोलिबाट नयाँ गगन थापा नेतृत्वको महाधिवेशन, आधिकारिक कंग्रेसको महाधिवेशन व्यापक रूपमा हुँदैछ। शेखर कोइरालाहरू नोटर विसेन्ट भएर चाहिँ तटस्थ बस्नु भएको छ। चित्त दुख्दैन, दुःख लाग्दैन कंग्रेस यस्तो हुँदा?
15: दुःख लाग्छ अवश्य पनि। समग्र कांग्रेसलाई जुन एउटा घर हो, मूल घरमा फर्किनु भनौँ, सर्वप्रथम म हार्दिक आग्रह गर्न चाहन्छु। आदरणीय अग्रज नेताहरूदेखि लिएर साथीहरू, समकक्षी अग्रज सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। तर अहिले के हुन्छ भने, हरेक पार्टीमा अथवा विधान, देशको मुलुकको संविधानले देश बाँधेको हुन्छ, विधानले पार्टी बाँधेको हुन्छ, एउटा विधिले घर बाँधेको हुन्छ। पार्टीको विधि विधान प्रक्रिया र पद्धति भन्दा माथि कोही पनि व्यक्ति छैन। हामीले यहाँ नेता हेरेका छैनौँ, नीति हेरेका छौँ, हामीले विचार हेरेका छौँ। विचार र नीतिलाई नेपाली कांग्रेसको जुन विचार र नीति छ, त्यो विचार र नीतिलाई बोक्ने नेतालाई हामीले त्यसको पछाडि ल्याएर हामी लागेका छौँ। अहिले गगन थापाको नेतृत्वले त्यो नीति र त्यो विचार बोकेको हुनाले हामी यहाँ छौँ, र विशेष महाधिवेशन मार्फत आएको नेतृत्वलाई मान्दिन भन्ने छुट कसैलाई पनि छैन। किनभने उहाँहरू नै त्यही अग्रज नेताहरू नै हुनुहुन्छ जसले हिजो विधानमा लिपिबद्ध गरेर विधानको त्यो धारामा किन राखिया थिए यदि विशेष महाधिवेशनको प्रावधान थिएन भने। विशेष महाधिवेशनको प्रावधान भइसकेपछि त्यो प्रावधानबाट, त्यो प्रक्रियाबाट एकदमै तपाईँको मोर देन 60-70% को उपस्थितिमा चाहिँ महाधिवेशन हुँदै गर्दा, विशेष महाधिवेशन हुँदै गर्दा त्यो नेतृत्वलाई मान्दैन भन्ने छुट कसैलाई पनि छैन। व्यक्तिगत रूपमा को कहाँ बस्नुभयो, कसले बैठक राख्नुभयो, कहाँ चार तारा झण्डाको दुरुपयोग गर्नुभयो, त्यो उहाँहरूले जान्ने कुरा हो। तर हामीले जहाँ पार्टी छ, जहाँ कांग्रेस छ, जहाँ चारतारा छ, जहाँ रूख छ, हामी त्यही नै हुन्छौँ। सच्चा कांग्रेस, इमान्दार कांग्रेस, निष्ठावान कांग्रेस पार्टीको आधिकारिक लाइनमै हुन्छ र हामी त्यही।
14: तपाईँको विदेश गइसकेका मान्छे पनि किन पार्टी चाहिँ छोड्दैनन्, किन पार्टीमै आबद्ध भइरहन्छन्, यो कस्तो खालको माया हो?
15: अवश्य पनि हामीले जुन विद्यार्थी कालदेखि हामीले सिक्यौं, जुन एउटा बीपी कोइरालाले परिमार्जन गरेको, बीपी कोइरालाले प्रतिपादन गरेको यो पार्टी, उहाँको विचार र निष्ठा, यति ठूलो लोकतान्त्रिक पार्टी, यति ठूलो इतिहास बोकेको पार्टी जसले नेपाली जनतालाई रैतीबाट जनता बनायो, नेपाली जनताको लागि प्रजातन्त्र प्राप्तिको लागि धेरै शहीदहरू जन्मायो, नेपाली कांग्रेसले लोकतन्त्रदेखि संविधान निर्माणदेखि संविधान कार्यान्वयनदेखि लिएर देशका ठूल्ठूला ऐतिहासिक निर्णयहरू, ऐतिहासिक जुन सफलताहरू प्राप्त गरियो त्यो नेपाली कांग्रेसको नेतृत्वमा भयो, ऐतिहासिक जनआन्दोलनदेखि लिएर सबै कुराहरू भने, नेपाली कांग्रेस यति ठूलो र यति दूरदर्शी पार्टी हो, यति त्याग गरेको पार्टी हो, यति भटाएको पार्टी हो। यो पार्टीमा साँच्चीकै ठूलो एउटा, सबभन्दा ठूलो एउटा लोकतन्त्र छ। दोस्रो कुरा, यो पार्टीमा बोल्न पाइन्छ, वाक स्वतन्त्रता छ। तेस्रो कुरा, यो पार्टीमा नेतृत्व चयन गर्न पाउँछौँ हामीले स्वतन्त्र रूपमा, र यो यो यो अर्को स्वतन्त्रता छ। त्यस चौथो कुरा, हामी यसमा सबै खालका जेन्डीदेखि लिएर युवादेखि, दलितदेखि, महिलादेखि लिएर, पिछडिएको वर्गदेखि लिएर, अग्रज वृद्धहरूदेखि लिएर सबैलाई समेट्न सक्ने पार्टी हो। यस कारणले यति ठूलो अभ्यास भएको पार्टी, यति ठूलो लोकतान्त्रिक पार्टी छोडेर, मलाई लाग्छ म मात्रै होइन, बुझेको कांग्रेस, राजनीतिलाई अलिकित नजिकबाट हेरेको कुनै पनि नेपाली नागरिक यही पार्टीमा सामेल हुने चाहिँ अन्त जाँदैन जस्तो लाग्छ।
14: अब अहिले तपाईँको उम्मेदवारी केमा छ यतिखेर?
15: अहिले मेरो उम्मेदवारी बाहिरबाट हामीलाई पदाधिकारीमा छुट छैन, मात्र केन्द्रीय सदस्यमा छ। पाँच महादेशबाट एक एकजना खुला, र त्यसपछि एकजना महिला कोटा छ डायस्पोराबाट। मैले खुलामै दिने विचार थियो, म यो आरक्षण कोटामा पनि आउन मलाई मन थिएन, तथापि पनि हाम्रा अग्रज दाईहरू युरोपबाट, म युरोपबाट छु अहिले, युरोपबाट एकजना मात्रै आउँदै हुनुहुन्छ, आउन पाइन्छ। त्यसै गरी चाहिँ त्यसबाट चाहिँ अग्रज दाईहरू पनि त्यहाँ भएको हुनाले मैले उहाँको राजनीतिलाई चाहिँ एकदमै मैले सक्दिनँ, हुँदैन, मैले सम्मान गर्नुपर्छ भनेर म त्यही महिला कोटामा जाँदैछु।
14: तपाईँको उम्मेदवारीका आधारहरू के हुन्? किन तपाईँ केन्द्रीय सदस्य हुने? तपाईँलाई किन विजय गराउने केन्द्रीय सदस्यमा?
15: अवश्य पनि किन हो भने, म 2044 सालमा, म भर्खरै 13-14 वर्षको उम्मेरदेखि विद्यार्थी आन्दोलनमा लागे, 46 सालको ऐतिहासिक जनआन्दोलनमा होमिएँ, चितवनबाट म होमिएको थिएँ, जहाँ पहिलो शहीद गणेश पौडेल चितवनले जन्माएको थियो। 48 सालको आम निर्वाचनमा बुथमा एजेन्ट भएर बस्दै गर्दा म सक्त, त्यतिखेर माओवादी थिएन, मसालबाट म सक्त घाइते भएँ। 50 सालमा नेभी सेना चितवन जिल्लाको म सचिव भएँ। 54 सालमा चितवन जिल्लाको संस्थापक तरुण दलको सदस्य भएँ। त्यसै गरी तरुण महिला परिचालन युवा परिचालन समितिको म केन्द्रीय उपसंयोजक हुँदै म विदेश गएँ। जनसङ्घ समिति बेल्जियमको सभापति निर्वाचित सभापति भएँ। ग्लोबल्ली म एकजना मात्रै केटी निर्वाचित सभापति थिएँ जहाँ 45-46 देशमा। त्यसै गरी म 13 अधिवेशन महाधिवेशनप्रति नै 13, 14 र अहिले 15 गर्दै गर्दा महासमिति सदस्य निर्वाचित भएर आएको छु र पार्टीको झण्डालाई विदेशमा बसेर पनि कति राजनीति परिवर्तन भए, उतार चढाव भए, तर मेरो मनमा मेरो संकल्प, मेरो विचार र मेरो आस्था कहिले पनि परिवर्तन हुन सकेन। त्यही कांग्रेस, त्यही राजनीति, त्यही चारतारे झण्डा, त्यही रूख, बीपीको त्यो निष्ठा, त्यो आदर्शलाई आत्मसात गरेर म अनवरत रूपमा लागे। मैले 3 वर्षको बच्चा च्यापेर हिँड्नेदेखि लिएर ग्रुपमा संगठन विस्तार गर्न लागे। मेरो लगानी पनि यो पार्टीमा छ, यो पार्टीप्रति मेरो यति माया छ भने म किन नआउने थिएँ देशवासीमा? जुन अहिले मलाई त्यो छुट दिएको छ भने त्यो छुट मैले पाउँदै गर्दा म किन नआउने थिएँ? यसकारण मेरो उम्मेदवारी छ।
14: अब तपाईँका एजेन्डाहरू के छन्, के भन्नुहुन्छ, कस्तो खालका एजेन्डाहरू लिएर तपाईँको उम्मेदवारी छ?
15: अवश्य पनि अब एजेन्डाहरू त समग्रमा अब मेरा पृथक एजेन्डा अथवा मैले छुट्टै धेरै उतार चढावै गरिहाल्न सक्छु र म एउटा व्यक्तिले केही पनि ठूला गफ गर्न मिल्दैन। एजेन्डाहरू मेरा यस्ता छन् जहाँ महिलाहरूलाई अगाडि बढाइयोस्, नेतृत्वमा महिलाहरू ल्याइयोस्, निर्णायक तहमा महिलाहरूलाई पुर्याइयोस्। यो समाज तपाईँ हाम्रो यही समाज हो, हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वलाई अथवा महिलाहरू निर्णायक तहमा पुग्दै गर्दा, महिलाहरू फर्स्ट म्यान हुँदै गर्दाखेरि पनि, फर्स्ट पर्सन हुँदै गर्दा पनि अपक्ष भएको समाज पनि हाम्रो समाज हो। अझै पनि महिलाहरूलाई सबल र सक्षम रूपमा अगाडि जाओस् भन्ने खालको आँखा हाम्रो समाजमा छैन। महिलाहरूलाई त्यो तहमा ल्याउनको लागि र बालबालिका, विशेष गरी बालबालिकाको क्षेत्रमा मैले हिजो सामाजिक संस्था मार्फत पनि, म यो अलिकति असहाय अशक्तहरूको क्षेत्रमा पनि मैले काम गरेको हुनाले, बालबालिकाहरूको क्षेत्रमा हामीले महिलाहरूलाई चाहे काङ्ग्रेसको क्षेत्रबाट, चाहे अन्य क्षेत्रबाट अरू पार्टीको महिलाहरू पनि आउनु होला, समग्र नेपाली महिलाहरूले एउटा यस्तो सशक्तिकरणको आवाज ल्याउँ जहाँ बालबालिका, जुन हाम्रो देशमा 3 वर्षको बालिका पनि सुरक्षित छैनन् भने, त्यस्ता बालबालिकादेखि लिएर नेपाली काङ्ग्रेसलाई साँच्चीकै एउटा नवीन काङ्ग्रेस लाई अगाडि बढाउँदै, परिवर्तित काङ्ग्रेस, भोलि मुलुकको लागि एउटा नयाँ एजेन्डा लिएर अगाडि बढ्न सक्ने काङ्ग्रेस र संकल्प सहितको एउटा नयाँ नेतृत्वमा लिएर आएर अगाडि बढ्न सकेर महिलाहरूलाई पनि त्यो निर्णायक तहमा, र अहिले हामी आरक्षण कोटामा सीमित होला तर भोलि सभापति लड्न सक्ने पनि हाम्रो आँट हुन सक्छ, क्षमता, दक्षता, योग्यता, हाम्रो जे हाम्रो आफ्नो तहबाट हामी भ्याउन सक्छौँ त्यो ठाउँमा हामी पुग्न पर्छ र पुग्नुपर्छ। र लोकतान्त्रिक अभ्यास बोकेको र लोकतन्त्रमा सबै छुट भएको सभापतिदेखि लिएर सबै तहमा हामी उठ्न सक्ने पार्टीगत स्वतन्त्रता भएको पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले यिनै एजेन्डाहरू सहित म अगाडि बढेको छु।
14: जाँदा जाँदै के भन्न चाहनुहुन्छ नेता कार्यकर्ताहरूलाई, महाधिवेशन प्रतिनिधिहरूलाई जो काठमाडौँ आइपुग्नु भएको छ, आउँदै हुनुहुन्छ देश विदेशबाट आउनुभएकाहरूलाई चाहिँ?
15: समग्र नेपाली काङ्ग्रेसका अग्रजीवहरू, आदरणीय नेताजीहरू, समकक्षी साथीहरू र डायस्पोराबाट आउनुभएका, जनसङ्घ समितिबाट 15 महाधिवेशनमा भाग लिन उत्साहपूर्ण आउनुभएका समस्त साथीहरूलाई हार्दिक जय नेपाल। र म के भन्न चाहन्छु भने आज एउटा तपाईँहरूको छोरी, चेली, बहिनी, दिदी, भाउजू, भतिजी जेसुकै भन्नुहोस्, म एउटा नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको निर्वाचनमा म होमिएको छु। तपाईँहरूको साथ, सहयोग, सल्लाह, सुझाव र समर्थनको लागि म अपेक्षा गरेको छु। त्यो मलाई जिल्लाबाट, 77 जिल्लाबाट पुराना काङ्ग्रेसहरूले मलाई चिन्नु होला। बीचमा जति मेरो ग्याप हो, त्यो बीचमा नचिन्ने साथीहरूले पनि, जेनजीहरूले पनि, यो पुरानो नेभीसँगबाट आएको, त्यतिखेरको म जेनजी नै हो, नेभीसँगबाट आएको एउटा राजनीति बुझेर अथवा विदेशमा बस्दै गर्दा फेरि पनि आफ्नो पार्टी र आस्थाप्रति निष्ठावान भएर, प्रतिबद्ध भएर, चाहिँ अडिग भएर अडिएको एउटा लेडीलाई एउटा नारीलाई डायस्पोराबाट आउँदै गर्दा एउटा मूल्य र मान्यता राखेर तपाईँहरूले मलाई एक मत दिएर विजय गराउनु हुन हार्दिक अनुरोध गर्दै, यो नेपाली काङ्ग्रेस 15 महाधिवेशनबाट साँच्चीकै युगान्तकारी काङ्ग्रेस, परिवर्तित काङ्ग्रेस, भोलि मुलुकलाई समृद्ध नेपाल बनाउन सक्ने काङ्ग्रेस, दीर्घकालीन पार्टी यही हो नेपाली काङ्ग्रेस। यो काङ्ग्रेसलाई आमूल परिवर्तन सहित हामी सबैले काङ्ग्रेस राम्रो बनाउनुपर्छ, एकजुट हुनुपर्छ, एकता काङ्ग्रेस, एकताको महाधिवेशन गराउनुपर्छ भनेर त्यो संकल्प सहित सबै आइदिनु होला। धन्यवाद जय
14: नेपाल। यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
15: यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।
14: वाउ, त्यो सीता सापकोटा नेपाली कंग्रेस नेत्री, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा तारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट
7: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक चिन्तक कानूनका जानकार डाक्टर भेषराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: हजुर नमस्कार नमस्कार केजी
7: अब नेपाली कंग्रेसको महाधिवेशनको पूर्व सन्ध्यामा छौं भोलिबाट चाहिँ व्यापक रूपमा महाधिवेशन हुँदैछ तर कंग्रेस तीन चिरामा विभक्त छ कंग्रेसको यो महाधिवेशनले चाहिँ कतिको रौनकता थपेको छ पार्टीलाई
8: अब दुःखको साथ भन्नुपर्छ नेपाली कांग्रेस अहिले छुट्टा छुट्टै किसिमले आफ्नै किसिमले अधिवेशनमा गइरहेको छ देशको लोकतन्त्रको लागि लडेको पार्टी अब जनताको चाहिँ बहुसंख्यक धेरै आम जनताको चाहिँ आशाको केन्द्र अहिले छुट्टा छुट्टै आफ्नै किसिमले अधिवेशनमा जानु महाधिवेशनमा जानु पक्कै पनि राम्रो कुरा होइन एउटा गगनजीले नेतृत्व गरेको नेपाली कांग्रेसको भोलिदेखि महाधिवेशन हुँदैछ भने शेरबहादुर देउवाले नेतृत्व गरेको कंग्रेस जसले आफूसँगै चाहिँ आधिकारिकता छ भनेर उसले पनि दावी गर्दैछ उसको पनि वडा अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् यसले के देखाउँछ भन्दाखेरि अब लोकतन्त्र भने को नेपाली कांग्रेस हो नेपाली कांग्रेस भनेको आन्दोलन हो भन्ने कुरा जुन चाहिँ पर्यायवाची भएको थियो अब नेपाली कांग्रेस यस्तो मोडमा आएको छ कि नेपाली कांग्रेस अब सदा सदाको लागि सत्तामा जान सक्ने ल्यागत राख्दैन कि भन्ने कुरा एउटा चिन्ताको विषय भएको छ
7: तर अहिले गगन थापाले चाहिँ सबैलाई समावेशी ढंगले विधान परिवर्तन गरेर युवाहरूलाई चाहिँ नेतृत्वमा ल्याएर चाहिँ कंग्रेसलाई अलिकति एक ढिक्क बनाउने प्रयत्न त गर्नुभएको छ होइन
8: होइन पार्टीलाई पार्टीको क्रियाशील सदस्यलाई बढ़ाउने क्रममा उहाँले जुन प्रयत्न गर्नुभएको छ युवा जेएनजी उमेर समूहका विभिन्न क्लस्टरहरूमा विशेषज्ञता भएका व्यक्तिहरूलाई पनि उहाँले अटाउने प्रयत्न गर्नुभएको छ यो राम्रो कुरा छ तर पनि उहाँले के गर्न सक्नु भएन भन्दाखेरि जुन चाहिँ चुनदेवीमा जम्मा भएको कंग्रेस छ त्यो कंग्रेसलाई सामूहिक रूपमा भित्र्याउने वातावरण निर्वाह गर्न सक्नु भएन उहाँले एउटा आंशिक रूपमा केही व्यक्ति व्यक्ति झुण्डा झुण्डा तानेर चाहिँ के अरे कंग्रेसमा तान्ने प्रयत्न चाहिँ गर्नुभयो तर हामी के ठान्थ्यौं भन्दाखेरि नेपाली कांग्रेसको सभापतिको एउटा ठूलो छाती होस् त्यसले असन्तुष्ट पक्षहरूलाई पनि सहभागी गराउन सकोस् भन्ने चाहेका थियौं हुन सक्छ अब कमजोरी गगन थापाजीसँग छ कि अथवा शेरबहादुरसँग रह्यो कि त्यो इतिहासले मूल्याङ्कन गर्नेछ अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि हामी दुईटा कंग्रेसका समानान्तर अधिवेशनहरू भएको हुनाले कतै नेपाली कांग्रेस अब सत्ताबाट विमुख हुने अवस्थामा त पुग्ने हो कि भन्ने एउटा आशंका आम नेपाली कांग्रेसमा शुभ चिन्तकहरूमा र यसका जानकारहरूमा एउटा आशंका बढ़िरहेको अवस्था चाहिँ हो
7: अब सरकारको कुरा गरौं प्रधानमन्त्री सुमित्रा संघमा सम्बोधन गरेर फर्किनु भयो उहाँको चाहिँ एक किसिमको चर्चा छ नै किनभने नेपाल निकै ठूलो महाविपत्तिबाट अहिले पनि गुज्रिरहेको छ आवासको पुनर्निर्माण पुनर्वासको पुनर्निर्माणको चाहिँ अझै पनि केही खालको तयारी छैन दशैं मुखमा आउँदैछ आफन्त प्रियजनहरू गुमाएकाहरूका पीड़ा एकातिर छन् होल्डिङ सेन्टरमा अझै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ यो समग्र कुरालाई चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स चाहिँ कस्तो रह्यो
8: होइन यो पनि त्यस्तै रह्यो यो पनि करिब करिब दुई तिहाईको सरकार जनताले धेरै आशा गरेको सरकार युवाहरूको सरकार विद्रोहबाट स्थापित भएको सरकार तर सरकार कुदिरहेको देखिन्छ सरकार परिणाम आउने गरी सरकारले काम गरेको देखिँदैन सरकारले ब्युरोक्रेसीमा अत्यधिक हस्तक्षेप गरेको भन्ने कुरा आएको छ राज्यका निकायहरूमा हस्तक्षेप गरेको भन्ने कुरा आएको छ सरकारले संसदप्रति सरकार जवाबदेही भएको छैन भन्ने कुरा आएको छ र सरकारले मलाई लाग्छ पार्टी र सरकार बीच नै आन्तरिक तालमेल भएको छैन भन्ने कुरा आएको छ यी कुराले कता कता निराश फेरि एउटा चाहिँ के अरे सरकारको कार्यशैलीको कारणले एउटा आम नागरिकमा एउटा निराशको वातावरण सिर्जना भएको छ मलाई लाग्छ सरकार छ महिनामा सरकार एउटा सफलताको बिन्दुमा पुगोस् पुग्छ भन्ने कुरा त होइन तर छ महिनाले सरकारले गरेका काम कारवाहीहरू कसरी अगाडि बढ्छन् भन्ने कुराको मूल्याङ्कनको आधार हो तर हामी त्यो छ महिनामा सन्तुष्ट हुन सक्ने गरी सरकारले काम गरेको देखिरहेको छैनौ यो विडम्बनाको विषय हो
7: होइन अब यो त जनताको सरकार हो होइन जनताले अझै पनि यसलाई पत्याएका छन् किनभने अब सुशासन यो देशमा ल्याउनु पर्छ युवाहरूको चाहिँ संगठित भएर जुन जयन्ती विद्रोह भयो त्यस पछाडि आएको यो सरकार 73 जनाले त बलिदानै दिनु परेको छ होइन गोली लाएर चाहिँ मृत्युवरण गर्नु परेको छ कतिपय अङ्गभङ्ग पनि छन् अब पनि देशमा परिवर्तन हुन सकेन अब पनि यस्ता छनकहरू देखिन सकेनन् भने नेपालको दुर्भाग्य भनौँ वा चाहिँ यो दुर्गति त निकै ठूलो अप्ठ्यारो परिस्थितिमा फस्नुदेखि त डर
8: हेर्दै हाम्रो विडम्बना हो हामी नेपालीहरू राजनीतिक क्रान्तिमा राजनीतिक मुद्दाहरूमा धेरै अगाडि छौं पटक पटक बलिदान दिएका छौं आन्दोलन संघर्षहरू भइरहेका छन् व्यवस्था परिवर्तन गरेका छौं तर कार्यशैली हाम्रो चाहिँ परिवर्तन भएको छैन हिजोका सरकार भन्नुहोस् या आजको चाहिँ जेएनजी सरकार भन्नुहोस् यी सरकारका चाहिँ कार्यशैलीमा कुनै पनि परिवर्तन आएको छैन मलाई लाग्छ यो सरकारले ठोस रणनीतिका साथ परिपक्व विचार लिएर अगाडि बढेको छैन प्रतिपक्षहरूलाई तर्साउने काम गरिरहेको छ राज्यका निकायहरूलाई धम्काउने काम गरिरहेको छ सुतिरहेका मान्छेहरूलाई राति उठाउने काम गर्छ र के कारणले मैले उठाएँ भन्ने कुरा पनि उसले जनता समक्ष भन्न सक्दैन भने यो सरकारप्रति त नागरिकहरू जो लोकतन्त्रमा विश्वास गर्छन् ती त्यस्ता नागरिकहरू अहिले तर्सिरहेको अवस्था देखिन्छ त्यसकारण के भनिन्छ भने नेपालमा लोकतन्त्रको एउटा सुन्दर पक्ष उज्यालो पक्ष चाहिँ के अरे हराउँदै गएको हो कि कहीँ यो सरकारले पनि लोकतन्त्रको महत्वलाई नबुझ्ने हो कि धेरै संसारका धेरै मुलुकहरूमा लोकतन्त्रकै माध्यमबाट तानाशाही व्यवस्थाको जन्म भएको हो कहीँ हाम्रा चाहिँ नेतृत्वहरू त्यो चाहिँ के अरे अटोक्रेटिक सिस्टममा चाहिँ के अरे पद्धतिमा अगाडि बढ्न उद्धत हुन् कि एउटा लोकतन्त्रवादीहरूलाई एउटा बहसको चिन्ताको र छलफलको विषय भएको छ अहिले
7: तर अब सरकारको अहिलेको रूप प्रधानमन्त्रीको रूप वा प्रधानमन्त्रीको कार्यशैली अस्ति चोलेन्द्र शमशेर जबरा पक्राउ पछिको एउटा अर्को उत्पन्न परिस्थिति यी यावत कुराहरूलाई जोडेर हेर्दा कसरी लिनुभएको छ
8: होइन त्यसकारण त भोलि भने चोलेन्द्र शमशेर जबरा हिजो के गर्नु कुन पोस्ट गाउन मतलब भएन हिजो उहाँ ठूलो एउटा न्यायपालिकाको प्रमुख हुनुहुन्थ्यो होला तर अहिले चोलेन्द्र शमशेर जबरा रिटायर नेपाली नागरिक हो र एउटा नेपाली नागरिकलाई सुतेको अवस्थामा कुनै पनि सरकारले दुई तिहाई होइन 100% ल्याएको सरकारले पनि उठाउने ताकत राख्दैन लोकतन्त्र भनेको चाहिँ के अरे सबै नागरिकलाई बराबर न्याय हो सबै नागरिकलाई नै निर्भयका साथ सुत्ने वातावरण हो बोल्ने वातावरण हो अहिले हामीले विडम्बना के देखिरहेका छौँ भने यो सरकार नागरिकहरूको आलोचना पनि सुन्ने चाहिने सामर्थ्य राख्दैन र नागरिकलाई बिना कारण र नागरिकलाई जबरजस्ती चाहिँ के अरे घरबाट उठाउँछ भनेपछि यो एउटा घटनाहरू होइनन् धेरै घटनाहरू देखिरहेको छ प्रवृत्ति यो सरकारको कार्यशैली र प्रवृत्ति लोकतान्त्रिक आचरण मूल्य मान्यता अनुसार छैन यो एउटा ठूलो चिन्ताको विषय हो हामी यो सरकार हिजो पनि हामीले खोजेका थिएनौ अहिले पनि यो सरकारको विरोध गर्छौँ र भविष्यमा पनि यस्ता प्रवृत्तिका सरकारहरू 100% मत दिएका सरकारहरूको पनि आलोचना गर्नुपर्ने लाग्दाखेरि
7: हस् डाक्टर यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार वहाँ हुनुहुन्थ्यो डाक्टर भीषराज घिमिरे राजनीतिक विश्लेषक कानूनका जानकार आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRM 99.1।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: चोरी जहाँ पायो ती कंप्यूटर किंदा दुखे तो पाइन चाहिए कंप्यूटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वन हारो एन्ड साटो एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कंप्यूटर पाउनुका साथै कंप्यूटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड

0: हावा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
2: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि

प्रडक्टका उत्पादनहरू भुजिया, दाल मोट, मटर फ्राई, चिप्सको सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। पाथीबारा फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोपराइटर रमन कार्की।

0: बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरा चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिरा चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: म त यो कम्प्युटर नै पिरले कुन पहिला कुन एनआई मर्छु हाम्रै विराट चोको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त अनि धुसे सिपिएन भनेको नै कुन कम्प्युटरको नाम बताउँ सक्ने उडा कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 01-5-45-787 98-4-20-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: पूजा पूजा चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525005

Makan ngai pirle kun mela kun ngai mot ngam kamre biat tu ko sipian curi ja payo ti komputer kindan duke to pain catan yau duse kemen mane ngone kun amena kun namo tau tak me una komputer bikri gorne sikaune ani marmat gorne nepal ke number 1 hardware and software education center ho ni au sipian mata komputer paunu ka sate komputer sikaune rokei ko tom bikri hale ma ghor ma bigro ghor mai bank mai aw school office dun sukai sang संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ जुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा म चाहिँ लाने राखे हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी हौ यो फोन नम्बर 021-545-787 98-4-20-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

परिसा 10 ग्राड चोक मोरन, मोबाइल नंबर 98548247, फोन नंबर 01548786।

0: यो चिया हो कि चौलानी हो? यस्तो चिया खाने हो बुहारीले? बुहारीको बानी थाहा छैन बुढी?
1: के हो
2: हेर्नु न, बुहारीलाई चिया दिएको मिठो मानेनन् फाली पो दिन।
1: के भो पारा छोरा?
3: के पारा होइन, यतिकै तेल भइसकेको बिहे गरेर ल्याएको बुहारीले के कस्तो खान्छ तिमीहरूलाई अहिलेसम्म थाहा छैन? यो घरको यस्तै पारा हो भने तिमीहरू बुढाबुढीलाई भित्र आसममा पुर्याउँछु।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हालिन्छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-69-72, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: 16001 3905 0 15 98 015 71 2 36 16001
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोभिड-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601 3640 र एनसेल प्रयोगकर्ताले 98015 71 236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16601 3640 तथा 98015 71 236

पवित्र जल सुन्दर हरैचा एघार बेलेपुरमा उत्पादित पवित्र जल सबै पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7750 98423252625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: सरकार गठन भएको छ महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ। ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योगी व्यवसायी भन्छन्, सरकारको ध्यान अर्थतन्त्र सुधार्ने तर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउने तर्फ मात्र केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढ़ाउनुपर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ। बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन्। यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ। घर जग्गामा ठूलो पुँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ। फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ़न सकेको छैन। नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याज दर घटेर करिब 4-5% आसपास आएको बताइएको छ, तर यति सस्तो ब्याज दरमा पनि उद्योगी व्यवसायी ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाइ छ। निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधनमा मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ। निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पुँजी रहेको समेत व्यवसायीहरूको भनाइ छ। कर्जाको ब्याज दर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ। व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्।
2: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बढ़न सकेन। 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश हुनुभयो। श्रेष्ठ जस्तै साविकको संघमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनुभई प्रदेश सरकारबाट वरिष्ठ पाँचौं तहमा स्तर वृद्धि हुनुभएका कृष्ण काफलेको पनि अवस्था उस्तै छ। उहाँले गुनासो गर्दै भन्नुभयो, लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानूनी झमेला देखाएर स्तर वृद्धिपछि पेन्सनमा सेवा अवधि नजोड़िनु दुःखद हो। श्रेष्ठका अनुसार संघीय कानून नबनेसम्म समायोजनपछि स्तर वृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि संघीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत नै रहिरहन्छ। उहाँहरू जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन। संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढ़ी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ। संघीयता कार्यान्वयनमा आएसँगै साविक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए।
1: पहिलो घर बनाउनेलाई सरकारी अनुदान, प्राथमिकतामा विपन्न, विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिक शीर्षकमा खबर छ। पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन्, जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक